0: And after we finish defeating Iran, which is being very badly defeated, pretty soon I'll be declaring the Hormuz Strait a territory of the United States. Essentially, that's what it is. We have the blockade. No ships get through unless we want them to.
1: ٹرمپ جو اپنے ہرمز کے جلد امریکی علاقوں قرار دین جو اعلان نیو یارک میں تقریباً کے خطاب کندے امریکی صدر ڈونلڈ ٹرمپ جو ہے تو ایران معاشی دباؤ وجی جنگ ختم کرنے تے مجبور کرداسی جلد اپنے ہرمز کے امریکی علاقوں قرار دین جو بے اعلان کندس وائٹ ہاؤس اپنے ہرمز بابت صدر ٹرمپ کے بیان کے مذاق قرار دے چھڈیا अमेरिका सां ॻाल्हियुनि जी बहालीअ जो फ़ैसिलो नाहे कयो पैगामनि जी ॾे वठि ॻाल्हियूं नाहिनि हूंदियूं ईरानी परॾेही वज़ीर अब्बास राख़्ती चयो आहे त इस्लामाबाद मुफ़ाहिमतनामे में जंग बंदी न पर जंग जे ख़ात्मे जी ॻाल्हि थी हुई जंहिंजे अमेरिका भञकड़ी कई अमेरिका सां राब्तनि लाइ पहिरें वारा राब्ता हाणे मुयसरु न रहिया आहिनि तेहरान अमेरिका सां राब्तनि लाइ वक़्ती रस्तो तयारु करे रही आहे जेको बाद में मुस्तक़िल रस्तो बि थी सघे थो।

0: سونا سے ہے کامیابی اسکیم کے تحت. سونا کی جدید اور زیادہ افادیت والی کھادیں کمپنی کے مقررہ ڈیلرز یا سونا سینٹر سے خریدیں اور اضافی پیداوار کے ساتھ پائیں بے شمار قیمتی انعامات. بیگ میں موجود کارڈ کو اسکریچ کریں اور انعام کی وصولی تک کارڈ کو محفوظ رکھیں. انعام نکلنے کی صورت میں مقررہ ڈیلرز، کمپنی کے دفاتر یا قریبی سونا سینٹر سے رابطہ کریں.
1: عاشق ہونڈا شو روم مہرا پر ایٹلس ہونڈا موٹر سائیکل چوک پر اعتماد ایما اختیار 3S ڈیلر عاشق ہونڈا موٹرز مہرا پر جتے نئی موٹر سائیکل جی سیل کمپنی جے مقرر کل ریٹ تے دستیاب ہے. سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے. ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود. عاشق ہونڈا موٹرز تے پہنجے ہونڈا موٹر سائیکل جی ٹیوننگ کرایو کمپیوٹرائز جیپنی اسٹیچنگ مشین جے ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر. فیول ایڈجسٹمنٹ RPM جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی. ہونڈا جے کوالیفائیڈ ٹیکنیشن جے زیر نگرانی. عاشق ہونڈا موٹرز ایڈریس انڈس بائی پاس نزد ریلوے لائن مہرا پر رابطے جی لائے آسم حسین آرائی 0307-359-2120.
2: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज. एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए. घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569.
3: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर.